Yo-ho, Kips 98.3 FM. Tapai Sangako Sahayatra.

0: यो हो किप्स 98.3 एफएम तपाईं सँगको सहयात्रा
1: Enjoy the cover version of your favorite songs. Cover Mania at 98.3.
2: Every Monday 5 PM and Friday 8 PM.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित.
6: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा.
7: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट.
6: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित.
7: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ.
8: सुबिसु, छिटो पनि सुरक्षित पनि. थप जानकारी तथा बुकिङका लागि
9: 01-42-35-888 98-32-35-888.
10: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो.
11: अब धन्ना नमान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला. सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि.
12: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ. फोन नम्बर 5302678 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.

0: तीस वर्ष देखि इन्टरनेट को स्पीड में मात्र होइन प्रविधि सुविधा सृजनशीलता में पनि सधैं छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ.
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the
0: latest. 30 वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैं छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ.
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: This is Kips 98.3 FM, your companion.
1: Sunao lo yaad, sunao lo geet. Bollywood golden hits. Kips FM 98.3 MHz ma.
2: Dil deewana, bin sajna ke.
1: आइतबार र मंगलबार दिवसो 4 बजे, सोमवार र शुक्रवार बेलुकी 10 बजे. पुराना बॉलीवुड संगीत को जादू तपाईं की रेडियो कीप्स एफएम मा.
3: नेपाली सुपरहिट्स.

0: Every Tuesday and Friday, 1 p.m. Wednesday, 10 p.m.
1: Ti mile bhane ka sara dev soera ma
2: Nepali super hits
0: only on Kips FM 98.3.
2: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईंसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
3: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
0: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
3: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
2: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
3: फोन नम्बर 4910511 4910511
4: अब धन नमान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
5: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits, and many more. Do tune into Weekly 10.
1: Time Sunday 7 p.m., Monday 9 a.m. and Thursday 2 p.m.
0: on KIPS 98.3 FM.
2: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
3: Join our community on Facebook for the latest updates and all the music you love.
2: And don't stop there, follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
4: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
5: अरु होइन, ये एसी लाइट ब्रिक नै रोज्नुस्।
4: किन एसी लाइट ब्रिक नै?
5: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
4: वाह, मैले खोजेको जस्तो रहेछ।
5: स्ट्रङ, लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01-591-3596-98-12-35-444।
6: बाबु, पानीको बिल तिरिदे ल।
7: ल तिरिदे।
8: बाबु, बत्तीको बिल तिरिदे आज।
7: ल ल तिरिदे।
6: दादा, इन्टरनेटको पनि लास्ट दिनु है आज।
7: ल त्यो पनि तिरिदे।
6: तर सबै कुरा यति छिटै कसरी तिरिस्?
7: किनकि मसँग हाम्रो पात्र छ।
8: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
7: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ। छैन त गजब। अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै।
9: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
10: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
11: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
10: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
11: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
9: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
12: 01-42-35-888-98-12-35-888।
13: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
14: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 530-2678 530-2678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
15: कार्यक्रम कलियुग टाइम, कलियुग टाइम।
16: Hollywood Times, every day, 11 to 12.

0: केही नौलो
1: रोचक
0: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
1: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र किप्स 98.3 एफएम मा
2: तपाईँ सुन्दै हुनुहुन्छ
3: के
4: E-P-S
5: KIPS 98.3 FM, your companion.
6: KIPS FM 98.3 MHz ko prastuti, morning, daytime, hits.

Life-Changing Quotes。दुःखको भुलभुलैयाबाट बाहिर जाने एउटा मात्र सही तरिका क्षमा गर्नु हो। यो भनाई हो जॉन ग्रीन को।

0: 7장 구독해.
1: 네팔 भाषाय न्याय पुसे चौमेत
2: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज
3: सौंदर्य स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्ट्ज मा शनिबार बेलुकी 7 बजे मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे
4: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन एटा राम्रो होला
5: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
4: किन ए एसी लाइट ब्रिक नै
5: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
4: वाह मैले खोजेको जस्तै रहेछ
5: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-35-96-98-12-35-444
6: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग
7: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
8: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नॉन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
7: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
6: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईको स्वास्थ्यको सच्चा साथी
7: फोन नम्बर 49101051 9851170939 9851170939
9: What's the secret to success?
10: Simple. Say yes to radio advertising.
9: Your brand, our voice. One message, thousands of listeners.
10: Radio advertising. Affordable, effective, and culturally close.
9: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
11: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
12: अब धन नान मान्नुस् ननस्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
13: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागी गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
7: क्लासिक हिंदी पॉप टाइम
14: चलने लगी है हवाएं सागर भी लहराए
7: क्लासिक हिंदी पॉप टाइम एट किप्स एफएम 98.3

0: every Tuesday 12 p.m. and Thursday 8 p.m.
1: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
2: Mix Max at 98.3.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: नेपाली पप गीतहरूको उतार चढाव कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला। Keeps Most Wanted. Keeps Most Wanted.
4: हरेक शनिबार मध्याह बाह्र बजे, आइतबार राति आठ बजे र मङ्गलबार बिहान नौ बजे।
5: Enjoy the cover version of your favorite songs. Cover Mania at 98.3. Cover Mania at 98.3.
6: Every Monday 5 p.m. and Friday 8 p.m.
7: Namaskar ani hardik swagat cha. Tapai sunnai hunuhuncha Keeps 98.3 FM.
8: Hajur namaste ani swagat cha. Yo Keeps FM 98.3.
9: Hajur appa ani namaskar. Keeps 98.3 FM.
10: Yo ho Keeps 98.3 FM. Tapai sangako sahyatra.
11: Mix Max at 98.3.

Life-Changing Quotes. शिक्षा सबैभन्दा सशक्त हतियार हो जसले संसारलाई परिवर्तन गर्न सकिन्छ। यो भनाई हो नेल्सन मण्डेलाको।

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा
1: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
2: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
4: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
6: You can dance.
7: You can sing. All you gotta do is
8: just tune in.
1: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
9: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
10: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
11: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
10: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
11: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
9: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
0: 01-42-35-888 98-12-35-888
12: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत Just tune in, radio, naya generation ko. Naya generation ko.
0: Listen to your favorite classic English songs. Only on English retro numbers. English retro numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station KIPS FM 98.3 MHz.
1: Nepali sangeetik kshetra ka geet sangeet ko saath ma ramaila segments haru karyakram
10: Music Mazza Music
1: प्रत्येक मंगलबार बेलुकी 8 बजे देखि 9 बजे सम्म र प्रत्येक बिहीबार बिहान 7 बजे देखि 8 बजे सम्म मात्र किप्स 98.3 एफएम मा

0: नेपाल चलचित्रका सदाबहार गीतहरू। Wednesday and Saturday, 2 p.m. Thursday, 10 p.m. Only on Kips FM 98.3.
1: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on Kips FM 98.3 MHz. Never miss out being trendy.
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising, where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
4: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै एटा राम्रो होला?
5: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्।
4: किन ए एसी लाइट ब्रिक नै?
5: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
4: वाह, मैले खोजेको जस्तै रहेछ।
5: स्ट्रङ, लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ। फोन 01-591-3596, 98-012-3544।

0: Presque saata bane balbari chauda hazar banda badi hotspot haruma free internet ko maja linuhos.
1: Our life is always on the happening. Kuru kuru.
0: Connect to my Worldlink and always stay connected wherever you are.
2: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: राजा मतिवा मतिनायेवा ने पुछे चांगुटु खेले
5: नेपाल भाषाया न्याय पुसे चौमेता
6: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज
7: इन आँखों के मस्ती मस्ताने हजार
8: किप्स 98.3 एफएम मा गजल संसार
9: मुझसे मिलने शमा जलाकर आज महल में आज
8: गजल संसार
9: गम का खजाना तेरा भी है मेरा भी
2: हर एक शनिवार बिल्की 10 बजे
10: Keeps FM 98.3 megahertz your companion
11: English retro numbers

0: life-changing quotes. शिक्षा भनेको सत्य तथ्यको ज्ञान आर्जन मात्र होइन, शिक्षा भनेको त आफ्नो मन मस्तिष्कलाई कसरी चिन्तन गर्न सिकाउने प्रशिक्षण हो। यो भनाई हो अल्बर्ट आइन्स्टाइनको।
1: किप्स एफएम 98.3 प्रेजेंट्स पॉप आवर।
2: मुझे कैसे पता न चला कि तू मैनू प्यार।
1: एवरी फ्राइडे 12 पीएम।

0: तेरी छ्याप छ्याप बत्ती गएर हैरानै भयो।
1: अब धन्ना नमान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: History of Rock.
6: Monday 3 p.m. only on Keeps FM 98.3 megahertz, your companion.

0: तपाईं सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बिहानको 10 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Are you ready for the big O?
0: This is In Box.

0: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईं सँग
1: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
2: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
1: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
3: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
1: फोन नम्बर 4910511 4910511 98511709 98511709
4: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन एटा राम्रो होला
5: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
4: किन ए एसी लाइट ब्रिक नै
5: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
4: वाह मैले खोजेको जस्तो रहेछ
5: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591 3596 98012 3544
6: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678
7: You can dance.
8: You can sing. All you gotta do is
9: just tune in.
8: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
10: What's the secret to success?
11: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
11: Radio advertising. Affordable, effective, and culturally close.
10: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
8: Bali Pop Flashback
1: Every Sunday and Tuesday 10 p.m., Thursday 9 a.m. and Saturday 5 p.m.

0: It's Pretty Fair.
1: Are you ready for the big O? This is Inbox. Yeah!

0: Yo ho, Kips 98.3 FM. Tapai sangako sahayatra.
1: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on Kips FM 98.3 MHz. Never miss out being trendy.
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising, where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
4: Luga lagau, gaadi chadne thau samma jau. गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ उफ
5: के भो बोलादै के गुनगुनाइरहेको
4: हैन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
5: हेत तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्रो खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
4: यति सजिलै
5: अनि त अब हाम्रो पात्रो एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो।
2: अब धन्ना नमान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: This is Keeps 98.3 FM, your companion.
7: Are you ready for the big O?
8: This is Inbox.

0: Every Tuesday and Friday, 1 p.m. Wednesday, 10 p.m.
1: Timile bhane ka sara ke phoera ma
2: Nepali Super Hits
0: Only on Kips FM 98.3
3: Hazur न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising, affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
8: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
9: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
8: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
9: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
7: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
10: 01-42-35-888 98-12-35-888
11: You can dance.
12: You can sing. All you gotta do is
13: just tune in.
12: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
14: Stay connected with your favorite station, Kips FM 98.3 MHz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
14: And don't stop there. Follow us on Instagram and TikTok too. Search Kips FM 98.3 MHz and hit that follow button today.
15: Nepali Sangeetik Chhetra ka Geet Sangeet ko saath ma Ramaila segments haru karyakram.
16: Music. Matza Music Matza
15: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा

0: Chips FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
1: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
2: Stay connected with your favorite station, Chips FM 98.3 MHz.
3: Join our community on Facebook for the latest updates and all the music you love.
2: And don't stop there. Follow us on Instagram and TikTok too. Search Chips FM 98.3 MHz and hit that follow button today.
4: तेरी झ्याप झ्याप बत्ती गएर हैरानी भयो
5: अब धन्ना नमान्नुस् ननस्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
6: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
7: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
8: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
9: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
8: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
9: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
7: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
10: 01-4235-888 98-12-35-888
11: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
11: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
11: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
12: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जिप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
6: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: Don't change the station. We'll be right back. You are listening to Gibbs FM 98.3 MHz, your companion. Just tune in.
1: सुनाओ लो याद, सुनाओ लो गीत, बॉलीवुड गोल्डन हिट्स, Gibbs FM 98.3 MHz मा. आइतबार र मंगलबार दिउँसो 4 बजे, सोमबार र शुक्रबार बेलुकी 10 बजे. पुराना बॉलीवुड संगीत को जादू तपाईंको रेडियो Gibbs FM मा.
2: Bali Pop Flashback Every Sunday and Tuesday 10 p.m. Thursday 9 a.m. and Saturday 5 p.m.
3: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईंसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
2: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
4: सोमबारदेखि शुक्रबार बिहान 7:00 देखि 9 बजे र बेलुका 5:00 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
2: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
5: हलेसी क्लिनिक नारायणटार काठमाडौँ तपाईको स्वास्थ्यको सच्चा साथी
2: फोन नम्बर 4910511 4910511 9851170939
6: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
7: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
6: किन ए एसी लाइट ब्रिक नै
7: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
6: वाह मैले खोजेको जस्तो रहेछ
7: स्ट्रङ लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591 3596 98512 35444
8: What's the secret to success?
9: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
9: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising where every word makes an impact. Gibbs FM 98.3 MHz. Contact 567-3114. 567-3114.
10: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
11: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक

0: भाषाया न्यायपुसी चौमेत
1: सुथैया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज
2: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
3: म्युजिक मज्जा
2: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा
3: यो हो किप्स एफएम 98.3 मेगाहर्ट्ज
4: किप्स 98.3 एफएम को कलिउड टाइम मा अहिले तपाई सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीतहरू

Life-Changing Quotes. एउटा राम्रो दिमाग र एउटा राम्रो मन संसारको प्रारम्भदेखि नै विजयी जोडी रही आएको छ। यो भनाई हो नेल्सन मण्डेलाको।

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Kips FM 98.3 MHz मा
1: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे

0: तपाईं सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले मध्याह्नको 12 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Chemical X.
5: On Keeps 98.3.

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमीलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: अब धन नमान्नुस् नॉनस्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला. सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि.
6: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ. फोन नम्बर 5302678 5302678. लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
7: यू कैन डांस,
8: यू कैन सिंग, ऑल यू गॉट टू डू इज
9: जस्ट ट्यून इन
8: KIPS FM 98.3 MHz, your companion, the radio of new generation.
10: Amilai Sunhos, www.kipsfm.com Marfot. Just tune in, radio, naya generation ko.

0: तीस वर्ष देखि इंटरनेट को स्पीड में मात्र होइन प्रविधि सुविधा सृजनशीलता में पनि सधैं छिटो वर्ल्डलिंक मनसंग जोड़िएको तार तपाईलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिंक।
1: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: Raja Motiwa Motinaewa Ne Puchi Changutu Kenu
6: नेपाल भाषा या न्यायी पुसी चौमेता
7: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज।
8: नमस्कार अनि हार्दिक स्वागत छ तपाईं सुन्दै हुनुहुन्छ किप्स 98.3 एफएम।
9: हजुर नमस्ते अनि स्वागत छ यो किप्स एफएम 98.3।
10: अनि नमस्कार किप्स 98.3 एफएम
11: यो हो किप्स 98.3 एफएम तपाईं सँगको सहयात्रा।
12: केमिकल
13: ऑन किप्स 98.3
14: पॉप एट 98.3
12: केमिकल
13: एंजॉय।

0: नेपाल भाषाया न्याय बुझेचौं मित
1: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज
2: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
3: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
4: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
3: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
2: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
3: फोन नम्बर 4910511 9851170939 9851170939
5: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
6: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
8: What's the secret to success?
9: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
9: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.

0: Hits 98.3 FM, your companion.
1: Chemical X.
2: On Kids 98.3.
3: Bob at 98.3.
1: Chemical X.

चलाउने माया संसारे जलाउने माया संसारे हँसाउने माया संसारे रुवाउने माया यो माया रुखमा पातमा हाँगामा जरामा फुलामा मौरीमा माछामा चरामा कहाँ छैन र माया को छ र माया नलाको चोखो को छ र मायाले नरोको डाँडै चढे पनि गहिरै झरे पनि गीतै सुने पनि आउने झल्को ढोकै थुने।

0: लाग्यो उनैको कलेजो उनैको हेर यो छाती खोक्रो खोक्रो कुदी उनैको रसरङ उनैको हेर त यो मन बोक्रो बोक्रो
1: मुटु उनैको कलेजो उनैको हेर यो छाती खोक्रो खोक्रो।

0: Life-Changing Quotes. कडा परिश्रम गर्नुहोस्, दयालु रहनुहोस्, सबै चीज राम्रो हुँदै जानेछन्। यो भनाई हो कोनन ओब्रायनको।
1: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
0: म्युजिक मज्जा
1: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा।
2: Countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits, and many more. Do tune into Weekly 10.
1: Time Sunday 7 p.m., Monday 9 a.m., and Thursday 2 p.m.
2: on KIPS 98.3 FM.
3: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
0: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
6: यु क्यान डान्स
7: यु क्यान सिंग ऑल यु गॉट टू डू इज
8: जस्ट ट्यून इन
1: KIPS FM 98.3 MHz, your companion.
9: The radio of new generation.
10: Amilai Sunnuhos, www.kipsfm.com Marfot. Just tune in, radio, naya generation ko.

0: What's the secret to success?
1: Simple. Say yes to radio advertising.
0: Your brand, our voice. One message, thousands of listeners.
1: Radio advertising. Affordable, effective, and culturally close.
0: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
2: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुन इँटा राम्रो होला?
3: अरु होइन, ये एसी लाइट ब्रिक नै रोज्नुस्।
2: किन एसी लाइट ब्रिक नै?
3: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
2: वाह, मैले खोजेको जस्तो रहेछ।
3: स्ट्रङ, लाइट एन्ड स्मार्ट। एसी लाइट ब्रिक फ्याक्ट्री, मलिखु, धादिङ। फोन 01-591-3596, 98-12-35-444।
4: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
6: बाबु, पानीको बिल तिरिदे ल।
7: ल तिरिदे।
8: बाबु, बत्तीको बिल तिरिदे आज।
7: ल ल तिरिदे।
6: दादा, इन्टरनेटको पनि लास्ट दिनु है आज।
7: ल त्यो पनि तिरिदे।
6: तर सबै कुरा यति छिटै कसरी तिरिस्?
7: किनकि मसँग हाम्रो पात्र छ।
8: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
7: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ। छैन त गजब। अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै।

0: यो हो केप्स 98.3 एफएम तपाई सँगको सहयात्रा
1: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला केप्स मोस्ट वान्टेड केप्स मोस्ट वान्टेड
2: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे

0: सधैं तपाईसँग।
1: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ। होलिस्टिक क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ।
2: कम दुखाई, रगत नबग्ने, छिटो र सुरक्षित उपचार, नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज, बायोप्सी देखि ड्रेनेज सम्म, न्युडुल देखि क्यान्सर सम्म, उन्नत प्रविधिबाट उपचार।
1: खुशीको खबर, हरेक आइतबार फलिसी आईआर क्लिनिकमा भेरिकोस वेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
3: अनुभवी चिकित्सक, विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक, नारायणटार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
1: फोन नम्बर 4910511, 4910511, 9851170939, 9851170939।
4: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो।
5: अब धन्ना नमान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
6: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
7: You can dance.
8: You can sing. All you gotta do is
9: just tune in.
8: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.

0: Life-Changing Quotes. मेरो सफलताको कारण यो हो कि न त मैले कहिल्यै बहाना बनाए न त मैले कहिल्यै अरूको बहाना सुने। यो भनाइ हो फ्लोरेन्स नाइटिङ्गेलको।
1: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits and many more. Do tune into weekly 10, weekly 10.
2: Time Sunday 7 p.m., Monday 9 a.m. and Thursday 2 p.m.
1: on KIPS 98.3 FM.
3: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
0: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। Just tune in radio naya generation ko
5: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
6: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
7: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
8: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
9: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
10: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
9: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
10: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
11: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
12: 01-42-35-888 98-12-35-888
13: History of rock. Here I am,
14: rock you like a hurricane. Monday 3 p.m. only on KIPS FM 98.3 MHz, your companion.

0: तीस वर्ष देखि इन्टरनेट को स्पीड में मात्र होइन प्रविधि सुविधा सृजनशीलता में पनि सधैं छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वेल्डिङ
1: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
2: अब धन ना नमान्नुस् ननस्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: You can dance.
5: You can sing. All you gotta do is
6: just tune in.
5: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
7: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
8: Join our community on Facebook for the latest updates and all the music you love.
7: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.

0: best romantic Hindi song.
1: Best romantic Hindi song.
0: Best romantic Hindi songs. Every Sunday 9 p.m. Tuesday 6 p.m. Pehla nasha, pehla khuma. Station Gifts FM 98.3 MHz. Naya pyar hai, naya
2: intezaar. केही नौलो
3: रोचक
2: अनि अझम लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
3: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 एफएम मा
4: दिस इज किप्स 98.3 एफएम योर कम्पानियन
5: Bollywood Golden Hits

life-changing quotes. पूर्णता प्राप्त गर्न सकिँदैन, तर यदि हामीले पूर्णतालाई पछ्यायौं भने हामीले उत्कृष्टता पाउन सक्छौं। यो भनाई हो पिन्स लोम्बार्डीको।

0: The Vine Sundhununsa, Kips FM, 98.3 MHz, your companion.
1: Kips, time check.
2: अहिले दिउँसोको 3 बजेको छ.
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Kips 98.3 FM, your companion, your companion, your companion.
6: Kips FM 98.3 presents Beauty, Health and Lifestyle.
2: हेलो हेलो, नमस्कार श्रोता मित्र, स्वागत छ तपाईँलाई कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइलमा. तपाईँ सुन्दै हुनुहुन्छ रेडियो स्टेशन किप्स एफएम 98.3 मेगाहर्ज, द रेडियो अफ न्यू जेनेरेसन, र म छु तपाईँको साथमा आज यस कार्यक्रमको आरजे जेसिका. तपाईँले अब भने हामीलाई सुन्न सक्नुहुन्छ संसारभर. हाम्रो अनलाइन एड्रेस www.kipsfm.com मार्फत वा हाम्रो पात्र एप डाउनलोड गरेर पनि हामीलाई सुन्न सक्नुहुन्छ. हजुर, यस कार्यक्रममा म यहाँलाई सौन्दर्य, स्वास्थ्य वा जीवनशैली सम्बन्धित जानकारी वा यही टपिक्स रिलेटेड केही टिप्सहरूको बारेमा जानकारी दिने गर्दछु. आज यस कार्यक्रममा भने म भन्न जाँदैछु हामीले डे टु डे लाइफमा अनजानमै वा अननोइङली गरिने स्किन केयरका कमन मिस्टेक्सहरू बारे. भनिन्छ नि, हेल्दी स्किन इज नट अबाउट पर्फेक्सन, इट्स अबाउट प्रोटेक्सन. तर आजको सोसल मिडियाको समयमा हामी मध्ये धेरैले हेल्दी स्किन भन्दा पनि पर्फेक्ट स्किनको पछि दौडिरहेका छौँ. वास्तवमा हामीले दैनिक जीवनमा गर्ने साना साना गल्तीहरूले नै हाम्रो स्किनलाई सबैभन्दा धेरै असर गरिरहेका हुन्छन्. सो यस कुरा सम्बन्धी म कार्यक्रममा अगाडि भन्ने नै छु. अहिलेको लागि भने सुन्नेछौँ हामी एउटा मिठो गीत, र गीतको नाम रहेको छ टाढा, बाई यबेश थापा एन्ड ओसिन खार्की.

अल राइट श्रोता मित्र, भर्खरै हामीले यवेश थापा र ओसिन कार्कीको आवाजमा सुन्यौं मिठो गीत टाढा। अब भने हामी लागौं आजको विषय वस्तु तर्फ। आजको हाम्रो टपिक रहेको छ कमन स्किन केयर मिस्टेक्स। सो फर्स्ट मिस्टेक भनिरहेको छ हामीले आफ्नो फेसलाई बारम्बार छोइरहने। काम गर्दा होस् वा फोन चलाउँदा वा सोच्दै गर्दा पनि हामीले आफ्नो फेस छोइरहन्छौँ। हाम्रो हातमा भएको ब्याक्टेरिया र ओइलले एक्नेहरू झन बढाउन सक्छ। त्यसैले तपाईँले आफ्नो फेसमा डाइरेक्टली हातले छुन भन्दा पनि अगाडि राम्रोसँग हात धोएर ह्यान्ड वास गरेर मात्रै छुनुहोला। ओके, सो मैले आजको फर्स्ट मिस्टेकको बारे पनि कुरा गरिसके। अब भने सुन्छौ हामी हाम्रो नेक्स्ट सङ र सङको नाम भनिरहेको छ थोरी देर, फ्रम द मुभी हाफ गर्लफ्रेन्ड, जसलाई गाउनु भएको छ फरहान साइद र श्रेया घोषालले।

श्रोता मित्र, आज यस ब्युटी हेल्थ एन्ड लाइफस्टाइलको एपिसोडमा म कुरा गर्दैछु हामीले डे टु डे लाइफमा गरिने कमन स्किन केयर मिस्टेक्सहरूको बारे। सो नेक्स्ट मिस्टेकतिर लागौँ है त। हाम्रो नेक्स्ट मिस्टेक रहेको छ फेसवास धेरै पटक गर्ने। धेरै पटक फेसवास गर्नाले छाला अझै सफा हुन्छ भन्ने सोच जुन हामीमा हुन सक्छ त्यो भने एकदमै गलत हो। त्यस्तो धेरै गर्नाले हाम्रो स्किनमा भएको नेचुरली नै प्रड्युस हुने ओइलहरू जुन हुन्छ त्यसलाई हटाएर नै ड्राइनेस र इरिटेसन झन बढाउन सक्छ। त्यसैले हामीले दिनमा दुईचोटि भन्दा फेसवास पनि गर्नु हुँदैन र दुईचोटि फेसवास गर्नु, एकचोटि बिहान र एकचोटि बेलुका गर्नु नै हाम्रो फेसको लागि मोर देन इनफ हुन्छ। सो यो सेकेन्ड मिस्टेक पनि मैले हजुरहरूसँग सेयर गरिसके। अब भने लाग्छौ हामी हाम्रो नेक्स्ट सङ तर्फ। अब हामी सुन्नेछौँ गीत बुढो भयो बाई द फिरन्ते। र यो गीत पछि भने म लिनेछु एउटा छोटो मिठो ब्रेक र ब्रेक पछि म जेसिका फेरि पनि कार्यक्रम ब्युटी हेल्थ र लाइफस्टाइलको साथै मिठा मिठा गीतहरू पनि लिएर आउने नै छु। टिल देन भने स्टेसन चेन्ज नगर्नुहोला। किप लिसनिङ टु स्टेसन किप्स एफएम 98.3 मेगाहर्ज।

0: FM 98.2 MHz. Jatunin!
1: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
2: Engineer Shab, ghar banauna khojdaichu. Kun eta ramro hola?
3: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
2: किन ए एसी लाइट ब्रिक नै
3: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
2: वाह मैले खोजेको जस्तै रहेछ
3: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-012-35-444
4: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for

0: Your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.
1: Luga logo, gadi chadne thau samma jau. Gadi chada. अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
2: के भयो बोलादै के गुनगुनाइरहेको
1: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
2: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
1: यति सजिलै
2: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
3: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: को डाले डाले मा तिम्रो रूप को लाले
8: नेपाली चलचित्र का सदाबहार गीतहरु
9: मेरो निन्द्रो भोको तिर्खा रात र दिन
8: को किन चोरेको Wednesday Saturday 2 p.m. Thursday 10 p.m. only on Kips FM 98.3

0: 98.3 FM, your companion.
1: Gibbs FM 98.3 presents Beauty, Health and Lifestyle. Welcome back after first commercial break. कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइलमा जहाँ म आज हामीले गरिने कमन स्किन केयर मिस्टेक्स बारे कुराकानी गर्दैछु र म छु तपाईँको साथमा आरजे जेसिका र तपाईँले सुन्दै हुनुहुन्छ रेडियो स्टेसन किप्स एफएम 98.3 मेगाहर्ज द स्टेसन द्याट किप्स यु कुल किप्स यु अलाइभ एन्ड किप्स यु एन्टरटेन्ड. तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ संसारभर. हाम्रो अनलाइन एड्रेस www.kipsfm.com मार्फत वा हाम्रो पात्र एप डाउनलोड गरेर पनि हामीलाई सुन्न सक्नुहुन्छ. हामीसँग सोसियल मिडियाहरूमा पनि कनेक्ट गर्न नबिर्सिनुहोला. हाम्रो फेसबुक इन्स्टा तथा टिकटकमा आइडी रहेको छ किप्स एफएम 98.3 मेगाहर्ज. सो आज हाम्रो टपिकमा अर्को मिस्टेक भनिरहेको छ नयाँ प्रडक्टहरू एकैचोटिमा धेरै प्रयोग गरिहाल्ने गल्ती. हामीले सोसियल मिडियामा देखेर वा कोही अरू आफ्नो साथीभाइ दिदी बहिनीहरूबाट सुनेर पनि इन्फ्लुएन्स त भएका नै हुन्छौँ, तर एकैपटक आफ्नो स्किनलाई नबुझी आफ्नो स्किनको टाइप नबुझी रेटिनोल, भिटामिन सी, एएचए, बिएचए जस्ता एक्टिभ इन्ग्रिडियन्ट्सहरू सुरु गर्दा स्किन रियाक्ट गर्न सक्छ. त्यसैले आफ्नो स्किनलाई बुझेर वा अझै राम्रो छालाको डक्टरसँग डिस्कस गरेर मात्रै आफ्नो स्किन टाइप अनुसार नयाँ प्रडक्ट बिस्तारै इन्ट्रोड्युस गराउनुहोला. अल राइट, यो पोइन्ट पनि मैले दिइसकेको छु. अब हामी लाग्छौँ हाम्रो नेक्स्ट सङ सुन्नतर्फ. हामी अब सुन्नेछौँ गीत लग्जा गले फ्रम द मुभी वो कौन थी, जसलाई आफ्नो सुरिलो आवाज दिनुभएको छ लता मङ्गेशकरले भने लिरिक्स दिनुभएको छ राजा अली खानले.

All right, भर्खरै गीत सुनेर मलाई त एकदमै नोस्टाल्जिया फिल भयो. हजुरलाई पनि पक्कै त्यस्तो कतै न कतै त फिल भयो नै होला. अब भने ढिला नगरी लागौ हामी हाम्रो नेक्स्ट पोइन्ट तर्फ. अघि हामीले नयाँ प्रडक्ट बिस्तारै इन्ट्रोड्युस गर्नुपर्छ भन्ने कुरा त बुझि नै सक्यौँ. हामीले सधैँ युज नगरेको प्रडक्ट लिँदा प्याच टेस्ट नगरी नलिनु होला. हजुर श्रोता मित्र, कुनै पनि नयाँ प्रडक्ट सिधै अनुहारमा प्रयोग गर्नुभन्दा अगाडि पहिला कानको पछाडि वा हातको भित्री भागमा प्याच टेस्ट गरेर अनि स्किनले के अनुसार रियाक्ट गर्छ त्यो बेसिसमा मात्रै नयाँ प्रडक्ट इन्ट्रोड्युस गर्नुहोला. ओके, अब यो मिस्टेकको कुरा पनि हामीले गरिसकेका छौँ. अब भने भालो भएको छ एउटा रमाइलो गीत सुन्नेको. हाम्रो नेक्स्ट सङ रहेको छ बगैँचामा नजाऊ तिमी फ्रम द मुभी सुख दुःख, जसमा सिङ्गर सुन्नुहुन्छ उदित नारायण थाह एन्ड साधना सरगन भने लिरिक्स दिनुभएको छ शिव रेग्मी र बाबुरामले, म्युजिक भने दिनुभएको छ सम्भुजित बाँसकोटाले.

0: वेल मित्रहरू, भर्खरै हामीले यो मिठो गीत बगैँचामा नजाऊ तिमी सुनिसकेका छौँ। डेली हामीले स्किन केयर रिलेटेड गरिने मिस्टेक्समा अब भने अर्को मिस्टेक मैले ल्याएको छु, जुन रहेको छ स्किन केयरले तुरुन्तै रिजल्ट दिन्छ भन्ने एक्सपेक्ट गरेर आफूले चाहेको रिजल्ट नआएपछि स्किन केयर नै डिस्कन्टिन्यू गरिदिने। कता कता हजुरले पनि कहिले न कहिले यस्तो त गर्नु नै भएको छ होला। तर श्रोता मित्र, धेरै स्किन केयर प्रडक्ट्सले प्रभाव देखाउन कम्तीमा पनि 6-8 हप्तासम्म त लागेकै हुन्छ। यो सिचुएसनमा चाहिँ टाइमली कन्सिस्टेन्ट धैर्य हुन एकदमै इम्पोर्टेन्ट हुन्छ। त्यसैले रिजल्ट आएन भनेर छोटो समयमा नै आत्तिनुभन्दा पनि हामी डिसिप्लिन्ड र पेसेन्ट भएर त्यसलाई निरन्तरता दिइरहनु पर्ने हुन्छ। अलराइट, यो पोइन्ट पनि भइहाल्यो। अब भने फेरि पनि गीत सुन्ने पालो भइसकेको छ। गीत रहेको छ कसुर बाई प्रतीक कुहार, मिक्सिङ गर्नुभएको छ जो विशियानोले भने मास्टरिङ गर्नुभएको छ जो लाप्रोटाले। यो गीत पछि भने फेरि पनि हामी लिनेछौँ एउटा छोटो ब्रेक, र ब्रेक पछि म आरजे जेसिका कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइलमा अझै धेरै इन्फर्मेसन र टिप्सहरू लिएर आउने नै छु। टिल देन स्टेसन भने चेन्ज नगर्नुहोला। किप लिसनिङ टु किप्स एफएम 98.3 मेगाहर्ज।
1: I come somewhere.

0: 98.3 FM तपाईं सँगको सहयात्रा
1: Kips FM 98.3 presents Pop Hour.
2: मुझे कैसे पता न चला कि तू मैंनु प्यार.
1: Every Friday 12 p.m.
3: आफरी उसने जाना की तारीफ मुमकिन नहीं.
4: Epson M-Series printers, primarily for crisp, quality black and white prints at a cost of 25 paise per page, up to 8,000 pages with initial ink, consuming just 12 watts of power, 45 times lesser than laser printers, and a one-year warranty or 50,000 prints.
5: Printers don't come better these days. For your office backup, Mercantile Office Systems, Darbar Marg.
6: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो.
7: अब धन्ना नमान्नुस्. नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला. सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि.
8: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ. फोन नम्बर 5302678 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
9: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित.
10: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा.
11: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट.
10: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित.
11: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ.
9: सुबिसु, छिटो पनि सुरक्षित पनि. थप जानकारी तथा बुकिङका लागि
12: 01-42-35-888 98-12-35-888.
13: You can dance.
14: You can sing. All you gotta do is
15: just tune in.
16: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
17: Stay connected with your favorite station, Kips FM 98.3 MHz.
18: Join our community on Facebook for the latest updates and all the music you love.
17: And don't stop there. Follow us on Instagram and TikTok too. Search Kips FM 98.3 MHz and hit that follow button today.
19: Pure ek ghanta tinota movies ka super hit geet haru.
8: 3 in 1.
5: Every Saturday 9 a.m. and Thursday 6 p.m.
0: Your home gives 98.3 FM. Tapai Sanga ko sahayatra.
1: Kips FM 98.3 presents Beauty, Health and Lifestyle.
5: Welcome back after second commercial break. तपाईँ सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज, द रेडियो अफ न्यू जेनरेसन, र कार्यक्रम रहेको छ ब्युटी, हेल्थ एन्ड लाइफस्टाइल. अनि यही कुराहरू सम्बन्धी म टिप्सहरू दिने गर्दछु. आजको एपिसोडमा भनिरहेको छ टपिक कमन स्किन केयर मिस्टेक्सहरू. अब भने लागौ हामी हाम्रो अर्को पोइन्ट तर्फ. श्रोता मित्र, हजुरले स्किन केयर प्रडक्ट्सहरू सकिन लागेको वा थोरै भएको टाइममा कहिले न कहिले त औँला हालेर निकाल्ने प्रयास त पक्कै पनि गर्नुभएको छ होला. मैले पनि कहिले न कहिले त्यस्तो गरेको नै छु. तर श्रोता मित्रहरू, यो गर्नु एकदमै गलत हो. त्यस्तो गर्नाले हाम्रो हातमा भएको ब्याक्टेरिया प्रडक्टमा जान सक्छ. यही कारणले गर्दा हामीले हातले भन्दा पनि सम्भव भए एउटा क्लिन स्प्याचुला प्रयोग गरेर पनि प्रडक्ट सेफली निकालेर स्ट्रेस फ्री भएर युज गर्न सक्छौँ. यसले गर्दा हात फोरो पनि हुने भएन, हातको फोरो पनि प्रडक्टमा जाने भएन. अल राइट, यो मिस्टेक पनि भइहाल्यो. नाउ मुभिङ अन टु द सङ. हाम्रो नेक्स्ट सङ रहेको छ भनाइ बाई ट्राइबल रेन.

अल राइट श्रोता मित्र, भर्खरै हामीले ट्राइबल रेनको गीत भनाई पनि सुनिसक्यौ। ओके, नेक्स्ट पोइन्ट फर कमन स्किन केयर मिस्टेक्स रहेको छ रफ टावेलले फेसमा जोडले युज गर्ने। हामीले फेसलाई टावेलले जोडले सफा गर्दा हाम्रो स्किन ब्यारियरमा अननेसेसरी फ्रिक्सन पर्दछ। त्यसैले श्रोता मित्रहरू, फेसको लागि हामीले सधैँ सफ्ट टावल युज गरेर हल्का गरी प्याड ड्राई गर्दा राम्रो हुन्छ। टावल भने हामीले फेसको लागि एउटा सेपरेट नै बनाउँदा ठिक हुन्छ, जसमा ब्याम्बु, अर्ग्यानिक कटन वा माइक्रोफाइबरको मटेरियलले बनेको युज गर्दा त अझै बेस्ट नै हुन्छ। अब भने मुभिङ अन टु द सङ, मैले लिएर आएको छु गीत पहली नजर में। दिस इज द सङ फ्रम द मुभी रेस। यसमा सिङ्गर हुनुहुन्छ अतिफ असलाम, भने लिरिसिस्ट हुनुहुन्छ समीर र म्युजिक कम्पोजर हुनुहुन्छ प्रीतम चक्रवर्ती।

All right, श्रोता मित्र, भर्खरै हामीले अतिफ असलामको सुरिलो स्वरमा पहेली नजरमे गीत पनि सुनिसकेका छौँ। आजको कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा आजको एपिसोडमा रहेको छ नेक्स्ट स्टेप, पर्फेक्ट स्किनको पछाडि कहिल्यै पनि नलाग्ने। हजुर श्रोता मित्र, अहिलेको फिल्टर र एडिटिङको समयमा धेरै मानिसहरूले आफ्नो वास्तविक छालालाई नै नराम्रो ठान्न सक्नुहुन्छ। तर यो कुरा बुझ्नुहोस् कि श्रोता मित्र, हेल्दी स्किन भनेको पोरलेस, पोर नभएको वा पिम्पल फ्री स्किन मात्रै होइन। एउटा नर्मल मान्छेको स्किनमा कहिले काहीँ हर्मोनल इम्ब्यालेन्सले गर्दा वा पल्युसनले गर्दा, अहिले त काठमाडौँमा पल्युसन पनि निकै नै बढेको छ, र स्ट्रेस जस्ता विभिन्न कारणहरूले गर्दा ब्रेकआउट हुनु वा टेक्स्चर पोर्सहरू एकदमै नर्मल कुरा हो। त्यसैले श्रोता मित्र, हामीले पर्फेक्ट स्किनको पछि लाग्न भन्दा पनि आफ्नो स्किनलाई कसरी हेल्दी बनाउने र हाम्रो ब्यारियरलाई कसरी अझ स्ट्रङ बनाउने भन्ने कुरामा अझ ध्यान दिनुपर्छ। अल राइट श्रोता मित्र, यो पोइन्ट पनि मैले हजुरसँग सेयर गरिसके र आजको ब्युटी हेल्थ एन्ड लाइफ स्टाइल कार्यक्रमको यो अन्तिम पोइन्ट हुनेछ र कार्यक्रमको लागि निर्धारित समय पनि सकिन लागेको छ। र अब ढिला नगरी लागौ आजको अन्तिम गीततर्फ, र गीत रहेको छ कहिले आउने हो बाई पशुपति शर्मा एन्ड प्रिया भण्डारी। लिरिक्स दिने र म्युजिक दिने काम गर्नुभएको छ पशुपति शर्माले भने म्युजिक अरेन्जर हुनुहुन्छ विश्वास नेपाल। मिक्सिङ र मास्टरिङ गर्ने काम भने गर्नुभएको छ विनोद परियारले। यो रहेको छ आजको हाम्रो यस कार्यक्रमको अन्तिम गीत। र कार्यक्रम कस्तो लाग्यो सल्लाह सुझाव दिन नभुल्नुहोला। हाम्रो फेसबुक, इन्स्टा, टिकटकमा आइडी रहेको छ किप्स एफएम 98.3 मेगाहर्ज। यदि भन्दै म आरजे जेसिका पनि बिदा माग्न चाहन्छु भने

0: life-changing quotes. भविष्य आज तपाईँ जे गर्दै हुनुहुन्छ त्यसमा निर्भर हुन्छ, यो भनाई हो महात्मा गान्धीको।
1: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits and many more. Do tune into weekly 10, weekly 10.
2: Time Sunday 7 p.m., Monday 9 a.m. and Thursday 2 p.m.
1: on KIPS 98.3 FM.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
5: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
7: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको।

0: Don't change the station. We'll be right back. You are listening to Gibbs FM 98.3 MHz, your companion. Just tune in.
1: नेपाली सांगीतिक क्षेत्र का गीत संगीत को साथ में रमाइला सेगमेंट्स हरू कार्यक्रम
2: म्यूजिक मज़ा
1: प्रत्येक मंगलवार बेलुकी 8 बजे देखि 9 बजे सम्म र प्रत्येक बिहीबार बिहान 7 बजे देखि 8 बजे सम्म मात्र किप्स 98.3 एफएम मा
3: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
4: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
5: सोमबारदेखि शुक्रबार बिहान 7:00 देखि 9:00 बजे र बेलुका 5:00 देखि 7:00 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
4: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
3: हलेसी क्लिनिक नारायणतार काठमाडौँ तपाईको स्वास्थ्यको सच्चा साथी
4: फोन नम्बर 4910511 4910511 9851178 5119850939 9851178 5119850939
6: Stay connected with your favorite station Keeps FM 98.3 MHz.
7: Join our community on Facebook for the latest updates and all the music you love.
6: And don't stop there, follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button.

0: important today.
1: Hazur, New Kathmandu Electric Electronics ma paincha motorcycle, scooter, car, van, jeep, pickup, hatti gadi, bus, truck, excavator, ट्रैक्टर जेनेरेटर लगायत इन्वर्टर का ओरिजिनल ब्रांडेड बैटरी विथ ओल्ड बैटरी एक्सचेंज फैसिलिटी
2: संपर्क बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स कुलेश्वर काठमांडू फोन नंबर 5302678 5302678 लोकेशन को लागी गूगल गर्नुहोस् बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स
3: अब इंटरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
4: इंट्रोड्यूसिंग वाईफाई 6 विथ सुबिसु सुरक्षा
5: वाईफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
4: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
5: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
3: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
6: 01-4235-888 98-12-35-888
7: You can dance.
8: You can sing. All you gotta do is
9: just tune in.
8: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
10: What's the secret to success?
11: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
11: Radio advertising. Affordable, effective, and culturally close.
10: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
12: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
13: अब धन नाना मान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
14: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्ट्सहरू कार्यक्रम
15: म्युजिक मजा
14: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा

حاضر ہے حسن عشق کی محفل میں آج پھر حاضر ہے.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ्क
1: अब ब्याट्री सप न्यु काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
3: World's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
4: The radio station that keeps you cool, alive and entertained. KIPS FM 98.3 MHz. Your companion.
5: Excuse me.
6: Non-stop Bollywood mega hits.

0: every Tuesday 12 p.m. and Thursday 8 p.m.
1: सौंदर्य स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्ज मा शनिबार बेलुकी 7 बजे मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे
2: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स मा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टर का ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग
5: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
6: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्युड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
5: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको

0: पठाउनुहोस्।
1: अनुभवी चिकित्सक, विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक, नारायणटार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
0: फोन नम्बर 4910511, 4910511, 98511709, 98511709।
2: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इँटा राम्रो होला?
3: अरु होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्।
2: किन एएसी लाइट ब्रिक नै?
3: यो हल्का, मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो, जाडोमा न्यानो राख्छ।
2: वाह, मैले खोजेको जस्तै रहेछ।
3: स्ट्रङ, लाइट एन्ड स्मार्ट, एएसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01-591-35-96-98-512-35-444।
4: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
6: सुनौलो याद, सुनौलो गीत, बॉलीवुड गोल्डन हिट्स, कीप्स एफएम 98.3 मेगाहर्ट्ज़। आइतबार र मंगलबार दिउँसो 4 बजे, सोमवार र शुक्रवार बेलुकी 10 बजे, पुराना बलिउड संगीतको जादु तपाईँकै रेडियो किप्स एफएममा।
7: Just move your feet, just move your feet, enjoy the dance beat, enjoy the dance beat, dance beat. Friday 8 a.m. and Saturday 6 p.m.

Balibol Flashback.

Life-Changing Quotes. शान्ति आफै भित्रबाट आउँदछ, यसलाई बाहिर नखोज। यो उपदेश हो भगवान गौतम

0: हिप्स 98.3 एफएममा गजल संसार
1: मुझसे मिलने शमा जलाकर आज महल में
0: गजल संसार
2: हरेक शनिबार बेलुकी 10 बजे
3: फुलको डाले डालेमा तिम्रो रूपको लाली
2: नेपाली चलचित्रका सदाबहार गीतहरू
4: मेरो निन्द्रा भोक तिर्खा रात र दिनको किन छोडेको
2: Wednesday and Saturday 2 p.m. Thursday 10 p.m. only on Kips FM 98.3
5: Stay connected with your favorite station, Kips FM 98.3 MHz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there, follow us on Instagram and TikTok too. Search Kips FM 98.3 MHz and hit that follow button today.
7: You can dance.
8: You can sing. All you gotta do is
9: just tune in.
10: Kips FM 98.3 MHz, your companion.
11: The radio of new generation.
12: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
13: अब धन्ना नमान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
14: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
15: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
15: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
15: Say yes to radio advertising where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
16: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
17: पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
18: चौतारी
17: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
19: सौन्दर्य स्वास्थ्य र जीवनशैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे मङ्गलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे

0: सुन्दै किप्स एफएम 98.3 मेगाहर्ट्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले साँझको 6 बजेको छ
3: किप्स यू कूल
4: किप्स यू अलाइव
5: किप्स यू एन्टरटेन्ड KIPS 98.3 FM, your companion, your companion, your companion.
0: Bing, bing, bing, dum, dum. Mix Max at 98.3.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
4: सम्पर्क ब्याट्री

0: सौंदर्य, स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइल किप्स एफएम 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे, मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे।
1: किप्स एफएम 98.3 प्रेजेंट्स पॉप आवर।
2: मुझे कैसे पता न चला कि तू मैनु प्यार।
1: एवरी फ्राइडे 12 पीएम
3: आफरी उसने जाना कि तारीफ मुमकिन नहीं।
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
4: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
6: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईंसँग।
7: 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा,
1: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्री रोग समस्या समाधान सेवा।
8: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा।
1: खुसीको खबर हरेक आइतबार हलिसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
9: हलिसी क्लिनिक, नारायण तार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
1: फोन नम्बर 4910511 4910511 9851170939 9851170939।
10: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै एउटा राम्रो होला?
11: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुहोस्।
10: किन ए एसी लाइट ब्रिक नै?
11: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
10: वाह, मैले खोजेको जस्तै रहेछ।
11: स्ट्रङ, लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ। फोन 01-591-3596 98-512-35-444।
12: You can dance.
13: You can sing. All you gotta do is
14: just tune in.
13: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
15: Babu, pani ko bill tiri de lo.
16: La, tiri de.
17: Babu, batti ko bill tiri de aaja.
16: La, la, tiri de.
15: Dada, internet ko pani last dino hai aaja.
16: La. त्यो पनि तिर्दे।
15: तर सबै कुरा यति छिटै कसरी तिरिस?
16: किनकि मसँग हाम्रो पात्र छ।
17: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
16: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ। छैन त गजब? अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै।
18: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
19: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
20: स्टे कनेक्टेड विथ योर फेभरेट स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज।
5: Join our community on Facebook for the latest updates and all the music you love.
20: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
1: Nepali Pop Flashback. Every Sunday and Tuesday, 10 p.m., Thursday, 9 a.m., and Saturday, 5 p.m.
15: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
0: This is किप्स 98.3 FM your companion
21: Bing, bing, bing, dum, dum. Mix Max at 98.

0: life-changing quotes. घृणाले अरूलाई नभएर पहिले तपाईलाई नै मार्छ। यो भनाइ हो जेम्स थर्बर्टको।
1: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Kips FM 98.3 MHz.
2: नेपाल चलचित्रका सदाबहार गीतहरू, Wednesday and Saturday 2 p.m. Thursday 10 p.m. only on Kips FM 98.3.
3: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो।
4: अब धन नाना मान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
5: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
6: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको।
7: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising, where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
9: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
10: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
11: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
10: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
11: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
12: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
13: 01-42-35-888 98-12-35-888।
14: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits and many more. Do tune into weekly 10, weekly 10.
15: Time Sunday 7 p.m. Monday 9 a.m. and Thursday 2 p.m.
14: on Kips 98.3

0: तपाईं सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बेलुकीको 7 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Just move your feet. Just move your feet. Enjoy the dance beat.

0: Scusate, ma ne palvarizzo da hazzarban da bari hotspot, ma free internet con Mazzalin Hus.
1: Our life is always on the happening. Kuru kuru.
0: Connect to my Whirlink and always stay connected wherever you are.
2: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302

0: Don't change the station. We'll be right back. You are listening to Gibbs FM 98.3 MHz, your companion. Just tune in.
1: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरु कार्यक्रम
2: म्युजिक मजा म्युजिक मजा
1: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा
3: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
4: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
6: स्वस्थ जीवन सुखी जीवन हलेसी इन्टरभेन्सनल रेडियोलोजी आईआर क्लिनिक सधैं तपाईसँग
7: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
8: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सीदेखि ड्रेनेजसम्म न्युरुलदेखि क्यान्सरसम्म उन्नत प्रविधिबाट उपचार
7: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
9: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
7: फोन नम्बर 4910511
10: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
11: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
0: World full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
12: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला किप्स मोस्ट वान्टेड किप्स मोस्ट वान्टेड
13: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
2: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
0: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
14: KIPS 98.3 FM. Your companion.
15: Just move your feet. Enjoy the dance beat.

0: Давай сүндегінінса, Kips FM 98.3 MHz, your companion.
1: Kips, time check.
2: अहिले बेलुकीको 8 बजेको छ.
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Kips 98.3 FM, your companion, your companion, your companion.
6: केही नौलो
7: रोचक
6: अनि अचम्म लाग्ने तथ्यहरु
8: Kips 98.3 FM मा यो हो कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
9: हेलो नमस्कार तपाईलाई स्वागत छ कार्यक्रम रेडियोमा रोचकमा रेडियोमा रोचक तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पनीमा द रेडियो अफ न्यू जेनेरेसन द स्टेशन दैट अलवेज किप्स यू कूल किप्स यू अलाइभ किप्स यू एन्टरटेन्ड मेरो नाम हो निजल कार्यक्रम रेडियोमा रोचकमा तपाईले पाउन सक्नुहुन्छ विश्वमा घटेका विभिन्न आश्चर्यजनक रोचक घटनाहरू त्यस्तै इतिहासका रमाइला प्रसंग अपत्यारिलो तथ्य तथा अनौठा जानकारीहरू तपाईले कार्यक्रम रेडियोमा रोचकमा पाउन सक्नुहुनेछ नेपाली फिल्मी नेपाली पप आधुनिक गीतहरूको मजा पनि तपाईँले कार्यक्रम रेडियोमा रोचकमा पाउन सक्नुहुनेछ कार्यक्रम किप्स एफएम 98.3 मेगाहर्जमा सुन्दै हुनुहुन्छ वर्ल्ड वाइड तपाईँले हामी सुन सक्नुहुन्छ किप्स एफएम .com त्यस्तै हाम्रो पात्रो ट्युनिन एप जस्तै एप्सहरू प्रयोग गरेर पनि हामीलाई मजाले सुन्न सकिन्छ कार्यक्रमलाई सुरु गरौँ पहिलो साङ्गीतिक कोसेलीबाट जुन चाहिँ रहेको छ खायल मुभीबाट माया गर मायालुले

हजुर, कार्यक्रम रेडियोमा रोचकमा तपाईँले पाउन सक्नुहुनेछ विश्वभरि घटेका अनौठा जानकारीहरू, जस्तै आश्चर्यजनक रोचक घटनाहरू तपाईँले कार्यक्रममा पाउन सक्नुहुनेछ, इतिहासका रमाइला प्रसङ्गहरू, अपत्यारिला तथ्यहरू पनि कार्यक्रम रेडियोमा रोचकमा पाउन सक्नुहुनेछ। आउनुहोस् कार्यक्रमलाई सुरु गरौँ पहिलो रोचक प्रसङ्गबाट नै, जुन चाहिँ रहेको छ मन्दिरको गोप्य भान्सा जहाँ हरेक दिन बन्छ 3 लाख लड्डु। हजुर, पुरा प्रसङ्ग कार्यक्रम रेडियोमा रोचकमा। तिरुपति बालाजीको मन्दिर भारतका चर्चित मन्दिरहरूमध्ये एक हो। दैनिक हजारौंको संख्यामा भक्तजनहरू उक्त मन्दिरमा आउँछन्। आन्ध्र प्रदेशको चित्तुर जिल्लामा रहेको यो मन्दिर द्रविड स्थापत्य शैलीको उत्कृष्ट नमुना मानिन्छ। यो मन्दिर भारतका सबैभन्दा धनी मन्दिर मध्येमा पनि पर्दछ। रहस्यले भरेको यो मन्दिरको एउटा अर्को रहस्य पनि छ, यसको भान्सा। मन्दिरको गोप्य भान्सामा हरेक दिन 3 लाख लड्डु तयार गरिन्छ। लड्डु बनाउनका लागि पारम्परिक विधिको प्रयोग हुन्छ, विशेष कालीगढहरूले लड्डु तयार पार्दछन्। उक्त गोप्य भान्सामा भान्से, कालीगढ तथा केही पुजारी बाहेकलाई जान निषेध छ। उक्त गोप्य भान्सालाई पोटु भनिन्छ। बेसन, किसमिस, नौनी घिउ, काजु आदिबाट बनाउने हरेक लड्डुको तौल 174 ग्राम हुन्छ। प्रसादको रूपमा दर्शनार्थीलाई समेत सोही लड्डु वितरण हुने गर्दछ। दर्शनार्थीका लागि प्रति गोटा 10 देखि 25 भारूसम्म लड्डु उपलब्ध गराइन्छ। तर यसरी लड्डु खरिद गर्नका लागि लामो लाइनमा घन्टौँसम्म उभिनु पर्दछ। सुरुमा सुरक्षा कोड तथा बायोमेट्रिक विवरण सहितको टोकन दिनुपर्दछ र त्यसपछि लाइनमा उभिनु पर्दछ। तिरुपति बालाजी मन्दिरका यी लड्डुको इतिहास 300 वर्ष पुरानो छ।

हजुर आदरणीय श्रोता मित्र, तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम रेडियोमा रोचक। रेडियोमा रोचकमा हामी चर्चा गर्छौँ अब यस्तो देशको बारेमा जहाँ जनता कम बोल्न रुचाउँछन्। पुरा प्रसङ्ग कार्यक्रम रेडियोमा रोचकमा सुन्छौँ है त। कम बोल्नु कोही मानिसको आदत हुन सक्छ, तर देशका सबै जनता नै कम बोल्छन् भन्ने सुन्दा अनौठो लाग्न सक्छ। हजुर, युरोपेली मुलुक लात्भिया यस्तो देश हो जसलाई कम बोल्ने जनता भएको देश भनिन्छ। कम बोल्नु त्यहाँको संस्कृतिको एक हिस्सा हो, यद्यपि कतिपय लात्भियन भने यो संस्कृतिको खुलेर आलोचना गर्दछन्। लात्भियनहरू निकै सृजनशील हुन्छन्, मानिसहरू कम बोल्दै रचनात्मक सोचका साथ सम्बन्धको खोजी गर्दछन्। यसलाई देशको विशेषता मानिन्छ। केही समय अगाडि बेलायतको लन्डनमा भएको पुस्तक प्रदर्शनीमा लात्भियन कमिक बुक चर्चामा रह्यो। लात्भियन साहित्य संस्थाले तयार पारेको उक्त पुस्तक म अन्तर्मुखी छु नामक अभियानको हिस्सा हो। यो अभियानको सुरुवात लात्भियन लेखिका अनेते कोन्स्तेले सुरु गरेकी हुन्। उनका अनुसार कम बोल्नु र मानिसहरूसँग कम भेटघाट गर्नु राम्रो बानी होइन। दुनियाँ एक ठाउँमा आएको र मानिसहरू एक आपसमा खुलेर आफ्ना विचारहरू राखिरहेको बेला एकलकाटे हुनु र गमक्क पर्नु हानिकारक हुने भएको हुँदा मानिसहरूले आफ्नो आनी बानी बदल्नुपर्ने सुझाव उनको छ। एक अध्ययन अनुसार कला, सङ्गीत तथा लेखन जस्ता सृजनात्मक काममा आबद्ध लात्भियालीहरू निकै अन्तर्मुखी तथा आफ्नै दुनियाँमा रमाउने खालका छन्। यो देशका मानिसहरू कम बोल्ने मात्र होइन, एकान्त मन पराउने खालका छन्। एक अर्को परिचितसँग भेट हुँदा पनि मानिसहरू मुस्कुराएको देख्न मुस्किल पर्छ। अझ कोही अपरिचितसँग आँखा जुत्दा मुस्कुराउने भने त उनीहरूको शब्दकोशमै छैन। लात्भियालीहरू एक अर्कासँग भेट गर्न पनि हिचकिचाउँछन्। मानिसहरू खुल्ला सडकको साटो भित्री गल्लीबाट हिँड्न रुचाउँछन्। धेरै मानिसहरूको जमघट हुने खालका कार्यक्रमको आयोजना पनि निकै कम हुन्छ। लात्भियन गीत तथा नृत्य महोत्सव त्यहाँको सबैभन्दा ठूलो महोत्सव हो। उक्त महोत्सवमा 10,000 भन्दा धेरै कलाकारले भाग लिन्छन्। तर यति धेरै कलाकार हुँदा पनि दर्शकहरूको संख्या कम भएपछि यो महोत्सव वर्षेनी हुन छोड्यो र 5 वर्षमा एकचोटि आयोजना गरिन्छ। लेखिका कोनस्थेका अनुसार मानिसहरू यति मतलबी छन् कि छिमेकीसँग बाटोमा जम्का भेट होला र हाई हेल्लो गर्नु पर्ला भनेर छिमेकी घरबाट कति बेला निस्केर बाटो लाग्ला भनेर कुर्दछन् र मात्र आफू निस्किन्छन्।

0: पुराना बॉलीवुड संगीत को जादू तपाईंकी रेडियो कीप्स एफएम मा
1: किप्स 98.3 एफएम मा गजल संसार
2: मुझसे मिलने शमा जलाकर आज महल में
1: गजल संसार
2: गम का खजाना तेरा भी है मेरा भी।
3: हर एक शनिवार दिन की 10 बजे
4: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईंसँग
5: 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
6: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
3: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
6: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
7: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
6: फोन नम्बर 4910511 4910511
8: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
9: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
8: किन एएसी लाइट ब्रिक नै
9: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
8: वाह मैले खोजेको जस्तै रहेछ
9: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596 98-512-35-444
10: What's the secret to success?
11: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
11: Radio advertising. Affordable, effective, and culturally close.
10: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
12: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
13: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
14: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
13: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
14: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
15: सुबिसु छिटो पनि सुरक्षित पनि
16: थप जानकारी तथा बुकिङका लागि
6: 01-42-35-888 98-012-35-888
17: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678
18: बाबु पानीको बिल तिरिदे
19: ल तिरिदे
4: बाबु बत्तीको बिल तिरिदे आज
19: ल तिरिदे
18: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
19: ल त्यो पनि तिरिदे
18: तर सबै कुरा यति छिटै कसरी तिरिस
19: किनकि मसँग हाम्रो पात्र छ
4: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
19: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
7: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
1: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678

0: 30267 8 लोकेशन को लागी गूगल गर्नुहोस् बैटरी शॉप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रॉनिक्स
1: द वर्ल्ड्स फुल अफ ट्रेमेंडियस नंबर्स अफ ट्रेंड्स एंड योर बिजी स्केड्यूल आर यू मिसिंग आउट ट्रेंडिंग इंग्लिश हिट्स इफ येस द रेडियो अफ न्यू जेनरेशन प्रेजेंट्स व्हाट्स ट्रेंडिंग ट्रेंडिंग जस्ट टू कीप यू अपडेटेड अबाउट ट्रेंडिंग इंग्लिश हिट्स एंड इट्स इन्फॉर्मेशन Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
2: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस्। वीकली रोल न्यूज मात्र KIPS FM 98.3 MHz-मा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
3: केही नौलो
4: रोचक
3: अनि अचम्म लाग्ने तथ्यहरू KIPS 98.3 FM मा यो हो कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
5: हजुर कार्यक्रम तपाईँ रेडियोमा रोचक सुन्दै हुनुहुन्छ KIPS FM 98.3 MHz यो कम्पेनियन ट्युन इन गर्दै हुनुहुन्छ मेरो नाम हो निजोल स्टेसन KIPS FM 98.3 वर्ल्ड वाइड तपाईँले हाम्रो पात्रो ट्युन इन एप जस्तै एप्सहरू प्रयोग गरेर सुन्न सक्नुहुन्छ KIPSFM.com पनि हामीलाई सुन्न सकिन्छ कार्यक्रम रेडियोमा रोचकमा तपाईँले विश्वभरि घटेका आश्चर्यजनक घटनाहरूको जानकारी पाउन सक्नुहुनेछ त्यस्तै अपत्यारिलो तथ्य तथा अनौठा जानकारीको साथमा इतिहासका रोचक रमाइला प्रसङ्गहरू पनि कार्यक्रममा तपाईँले लिन सक्नुहुनेछ कार्यक्रममा हामी नेपाली फिल्मी नेपाली पप सङ्ग्सहरू गीतहरू हामी तपाईँका लागि पस्कने गर्दछौँ र कार्यक्रमलाई अगाडि बढौँ अर्को एउटा रोचक प्रसङ्गबाट नै जुन चाहिँ रहेको छ दुनियाँका सबैभन्दा डरलाग्दा पाँच ठाउँहरू हजुर दुनियाँका सबैभन्दा डरलाग्दा पाँच ठाउँका बारेमा हामी चर्चा गर्छौँ कार्यक्रम रेडियोमा रोचक सुन्दै गर्नुलाई त दुनियाँमा निकै सुन्दर ठाउँहरूको कमी छैन तर कतिपय ठाउँहरू भने निकै सुन्दर हुनका बावजुद आजसम्म पनि बिरानो बनिरहेका छन् अनि डर लाग्दो ठाउँका रूपमा चर्चित छन् त्यस्ता ठाउँमा जान मानिसहरूले आँट गर्दैनन् र दुनियाँका यस्ता पाँच ठाउँका बारेमा हामी अहिले कार्यक्रममा चर्चा गर्छौँ यता नम्बर एकमा रहेको छ डर लाग्दो गुडियाको टापु मेक्सिको सिटीको बाहिरी इलाकामा रहेको आइल्यान्ड अफ दि डल्स अर्थात् गुडियाको टापु हजारौँ डर लाग्दा गुडियाको घर हो टापुमा रहेका रुख तथा पर्खालहरूमा यस्ता गुडिया चुन्याइएको हुन्छ यी टाङ्गिएका गुडियाहरूको पछाडि एक रहस्यमय कहानी छ किम्बदन्तीका अनुसार उक्त टापुको हेरचाह गर्ने एक मानिसले ती गुडियाहरू त्यहाँ टाङ्गेको थियो उक्त व्यक्तिले समुद्री तटबाट एकजना बालिकालाई अनौठो हालतमा मरेको अवस्थामा शव फेला पारेको थियो उक्त बालिकाको लासको नजिक एक गुडिया पनि भेटिएको थियो उसले ती बालिकाको अन्त्येष्टि गरी गुडियालाई नजिकको रूपमा चुन्याइदियो त्यसपछि उक्त मानिसले डरलाग्दा सपना देख्नुका साथै मरेकी बालिकाको आवाज सुन्न थाल्यो उक्त घटनापछि ती व्यक्तिले आफ्नो जीवनका बाँकी 50 वर्ष सोही खालका गुडियाहरू टापुका विभिन्न ठाउँमा टाँगेर बिताए त्यसपछि अर्को अनौठो घटना पनि भयो उक्त व्यक्तिको मृत्यु हुँदा उसको शव तिनै बालिकाको शव अन्त्येष्टि गरेको ठाउँमा फेला परेको थियो नम्बर दुईमा रहेको छ अर्को एउटा डरलाग्दो ठाउँ बुल्गेरियन कम्युनिस्ट पार्टी भवन सन् 1981 बनेको उक्त ठाउँ सोभियत कालमा बुल्गेरियन कम्युनिस्ट पार्टीको केन्द्र थियो तर एक दशक भन्दा पनि कम समयमा सोभियत संघका सदस्य देश तथा गैर सदस्य देशको बीचको सीमा आयरन कर्टेन टुटेसँगै यो भवन सोभियत युगको अन्त्यको प्रतीक बन्यो तत्पश्चात यो भवन जर्जर बन्दै गयो र खण्डहर बन्यो पछि यो ठाउँलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने कोसिस गरियो तर पनि लागत निकै उच्च लाग्ने भएपछि त्यो पनि हुन सकेन अहिले उक्त भवन भूतघर जस्तै डरलाग्दो ठाउँ बनेको छ
6: एकान्त

अब कार्यक्रममा चर्चा गरौँ त्यस्तै अर्को ठाउँको बारेमा, जुन चाहिँ नम्बर 3 मा रहेको छ, मार्लबोरो मानसिक अस्पताल। अमेरिकामा आफ्नो जमानाको इतिहासकै रूपमा रहेको यो अस्पताल सन् 1931 खुलेको हो। अस्पताल सञ्चालन भएको 65 वर्षको समयमा यसमा अनेक खालका रहस्यमय घटनाहरू भए। अस्पतालबाट बिरामीहरू अचानक गायब हुने, मानिसहरूले आत्महत्या गर्ने तथा श्वास थुनेर मर्ने लगायतका घटना भएका थिए। यस्ता घटना धेरै भएपछि सरकारले गोप्य रूपमा त्यसको जाँच गरायो। एकजना सांसद कर्मचारीको भेषमा अस्पताल छिरे, उनलाई बाहिरी कटेजमा काम गर्न भनियो। अस्पताल प्रशासनले ती व्यक्ति अस्पतालमा भइरहेका घटनाको रहस्य पत्ता लगाउन कर्मचारीको रूपमा भर्ना भएर अस्पतालमा छिरेको पत्तो भएन। अस्पतालमा कर्मचारीको भेषमा काम गर्दा ती सांसदले उक्त अस्पतालमा बिरामीहरूमाथि पछिल्लो 60 वर्षदेखि बिरामीहरूको शोषण तथा गैर कानुनी चिकित्सा प्रयोग गरिँदै आएको पत्ता लगाए। अस्पतालको त्यस्तो करतुत पत्ता लागेसँगै सरकारले अस्पतालमाथि प्रतिबन्ध लगाएर बन्द गरिदियो। तत्पश्चात यो अस्पताल भवन खण्डर बन्दै गएको छ। मानिसहरू त्यहाँ जान डराउँछन् आजकल। नम्बर 4 रहेको छ कोलम्यान स्कोप। 20 शताब्दीको सुरुवातमा जर्मन उपनिवेशद्वारा स्थापना गरिएको यो सहर नामिबियाको नामिब मरुभूमिमा रहेको छ। यो सहर सन् 1950 यता बिरानो ठाउँको रूपमा खण्डहर बन्दै गएको छ। जर्मनहरू हिरा जवाहरातको खोजीमा त्यहाँ आएका थिए। आफ्नो काम पुरा भएसँगै जर्मनहरू फर्केर गए र सहर खाली भयो। अहिले त्यहाँ काठका जीर्ण भवनहरू छन् जसको बीचमा बालुवा भरिएको छ। त्यहाँ मानिसहरू जान डराउँदछन्। नम्बर 5 रहेको छ युक्रेनको प्रिप्रियत सहर। हजुर, सन् 1986 अप्रिल 26 यो सहरको नजिकै रहेको चेर्नोबिलमा आणविक भट्टी विस्फोट भएको थियो। उक्त आणविक दुर्घटनाबाट फैलिएका विकिरणले यस सहरमा 31 जनाको मृत्यु भयो भने झन्डै 4,00,000 मानिसहरू विस्थापित भए। अहिले यो सहर खाली छ। हावा तथा जमिनमा विकिरणको मात्रा भएकोले मानिसहरू यहाँ बस्दैनन्। घरहरू खण्डहर बनेका छन् र सहर भुताहा सहर जस्तै बनिसकेको छ।

हजुर श्रोता मित्र, तपाईँ कार्यक्रम रेडियोमा रोचक हुनुहुन्छ र कार्यक्रममा चर्चा गरौँ अर्को एउटा प्रसङ्गको नै। जब बारीमा गएकी आमा अजिङ्गरको पेटभित्र भेटिन्, पुरा प्रसङ्ग कार्यक्रम रेडियोमा रोचकमा। केही वर्ष अगाडि इन्डोनेसियामा निकै डरलाग्दो घटना भएको थियो। दक्षिण पूर्वी सुलावेसी प्रान्तमा आफ्नै बारीमा बेपत्ता भएकी एकजना महिला अजिङ्गरको पेटभित्र फेला परेकी थिइन्। अजिङ्गरको आहारा बनेकी महिलाको नाम वा टिबा थियो। बारीमा काम गर्न भन्दै घरबाट निस्केकी 54 वर्षकी टिबालाई एउटा भयङ्कर अजिङ्गरले सिँगै निल्यो। बेलुकी अबेरसम्म पनि टिबा बारीबाट घर नफर्केपछि घरका जहानहरू आत्तिए। अर्को दिन बिहान घामको झुल्कोसँगै उनको खोजी सुरु भयो। केही छिनमै टिबाले लगाएका चप्पल, टर्च लाइट तथा उनले लगेको कुटो झाडीको नजिकै फेला परे। त्यसपछि जे देखियो त्यो निकै डरलाग्दो थियो। त्यहाँ नजिकै विशाल अजिङ्गर थियो। त्यसको पेट निकै फुलेको थियो। अजिङ्गरले सबैभन्दा पहिले टिबाको टाउकोमा आक्रमण गरी टाउको भाग निलेछ। त्यसपछि शरीरको सबै भाग निलेछ। महिलाको त्यत्रो जिउ निलेपछि अजिङ्गर राम्रोसँग हिँड्नै सकेन। त्यस्तो हालतमा अजिङ्गर देखिसकेपछि सबैलाई यकिन भयो कि त्यसैले टिबालाई खाएको हो। सबैजना डराए। मानिसहरू अजिङ्गरले निलेको टिबा सकुशल बाहिर आउन सकुन् भन्ने प्रार्थना गर्न थाले। बिहान 9 बजेसम्म त्यहाँ 100 मानिसहरू जम्मा भए। त्यसपछि अजिङ्गरलाई मारियो र त्यसको शरीर चिरियो। अजिङ्गरको आहारा बनेकी महिला जीवित हुने कुरै भएन। उनको टाउको भाग अजिङ्गरको पेटको पछिल्लो भागमा र बाँकी शरीर अजिङ्गरको मुखतर्फको भागमा थियो। अजिङ्गरको लम्बाइ झन्डै 27 फिट रहेको बताइएको थियो।

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो।
2: अब धन्ना नमान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्। ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: सौन्दर्य, स्वास्थ्य र जीवनशैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइल किप्स एफएम 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे, मङ्गलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे।
7: कार्यक्रम कलियुग टाइम्स।

0: Hits FM 98.3 MHz. Your companion. Your companion.
1: केही नौलो
2: रोचक
1: अनि अचम्म लाग्ने तथ्यहरु किप्स 98.3 FM मा यो हो कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
3: हजुर कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ रेडियोमा रोचक रेडियोमा रोचकमा यो व्यापारिक विश्रामपछि फेरि पनि स्वागत छ किप्स एफएम 98.3 मेगाहर्ट्ज यो कम्पनी ट्युनिङ गर्दै हुनुहुन्छ मेरो नाम हो निज्जल तपाईँको साथमा छु र तपाईँले कार्यक्रम रेडियोमा रोचकमा सुन्न सक्नुहुन्छ विश्वमा घटेका विभिन्न आश्चर्यजनक रोचक घटनाहरू त्यस्तै अनौठा जानकारी इतिहासमा घटेका रमाइला प्रसङ्गहरू आश्चर्यजनक रोचक जानकारीहरू अनौठा प्रसङ्गहरू तपाईँले कार्यक्रममा सुन्न सक्नुहुनेछ आउनुहोस् कार्यक्रमलाई अगाडि बढौँ अर्को एउटा प्रसङ्गबाट जुन चाहिँ रहेको छ विश्वको अनौठो ब्याङ्क जहाँ पैसा होइन प्रेम कहानी जम्मा गरिन्छ ब्याङ्कको कुरा गर्ने बित्तिकै मनमा पैसाको हिसाब किताब सुरु हुन्छ तर आज हामी यस्तो ब्याङ्कको कुरा गर्दैछौँ जसमा पैसा होइन प्रेम कथा जम्मा गरिन्छ यो ब्याङ्कको नाम नै लभ ब्याङ्क हो हरेक वर्ष भ्यालेन्टाइन्स डेको अवसरमा त्यहाँ विशेष प्रदर्शनीको आयोजना गरिन्छ त्यसबेला ब्याङ्कमा निकै भिडभाड हुन्छ सबै प्रेम जोडीहरू आफ्नो प्रेमको कहानी लेखेर त्यहाँ जम्मा गर्दछन् यस्तो लभ ब्याङ्क स्लोभाकियाको वंशका स्टिभनिका सहरमा रहेको छ विश्वको सबैभन्दा लामो प्रेम कविता मरिनाको स्मरणमा यो ब्याङ्कको स्थापना गरिएको हो विश्वको सबैभन्दा लामो उक्त प्रेम कविताका लेखक स्लोभाकियन कवि आन्द्रेज स्लेटकोविक हुन् मारिया उनकी प्रेमिका थिइन् मारिया जुन घरमा बस्थिन् सोही भवनमा लभ ब्याङ्क स्थापना गरिएको छ हरेक वर्षको भ्यालेन्टाइन्स डेमा उक्त ब्याङ्कमा ठूलो संख्यामा प्रेम जोडीहरू आउँछन् त्यहाँ अन्तर्क्रियात्मक प्रदर्शनी हुन्छ प्रेम जोडीहरूले आफ्नो लिखित प्रेम कहानीहरू त्यहाँ डिपोजिट गर्दछन् अझ रोचक त के भने ब्याङ्कमा एउटा लभ मिटर पनि छ लभ मिटरमा प्रेमी प्रेमिकाहरूले आफ्नो प्रेमको मापन गर्दछन्

हजुर श्रोता मित्रहरू, अब कार्यक्रममा हामी चर्चा गर्छौँ एउटा यस्तो गाउँको बारेमा जहाँ उल्टो घडी चल्दछ। हजुर, तपाईँ ठिक सुन्दै हुनुहुन्छ, जहाँ उल्टो घडी चल्दछ। पुरा प्रसङ्ग कार्यक्रम रेडियोमा रोचकमा। घडी उल्टो दिशामा चल्ने गाउँ भन्ने सुन्दैमा अनौठो लाग्न सक्ला। हाम्रो छिमेकी मुलुक भारतको एउटा गाउँमा उल्टो घडी चल्दछ। छत्तिसगढ स्थित एक आदिवासी गाउँमा घडी विपरीत दिशामा चलाइने गरिएको छ। दुनियाँमा घडी बायाँबाट दायाँतर्फ चल्दछ, तर छत्तिसगढको कोरबा स्थित आदिवासी शक्तिपीठसँग जोडिएको एक स्थानमा बस्ने गोड आदिवासी समुदायले प्रयोग गर्ने घडी चाहिँ दायाँबाट बायाँतर्फ चल्ने गरेको छ। उक्त गाउँमा हिजो आजबाट मात्र घडी उल्टो चल्न थालेको होइन, जुन समयदेखि घडीको प्रचलन सुरु भयो त्यही बेलादेखि उल्टो दिशामा चल्ने घडी प्रयोग गरिँदै आएको छ। उक्त आदिवासी समुदायका अनुसार उनीहरूको घडी स्वाभाविक हो र प्रकृतिको नियम अनुसार चल्दछ। उनीहरूले आफ्नो समयको प्रकारलाई गोडवाना टाइम भन्छन्। उल्टो घडी हुनुको कारण के होला? यो गाउँमा गाउँलेहरूका अनुसार उनीहरूको घडी पृथ्वीको घुमाइ अनुसार चल्दछ। पृथ्वी पनि दायाँबाट बायाँ चल्ने र सूर्य तथा चन्द्रमाले पनि सोही दिशामा अन्तरिक्षमा परिक्रमा गर्नुका साथै रुखमा चढ्ने लहरा पनि दायाँबाट बायाँ दिशामै अघि बढ्ने भएको हुँदा आफूहरूको घडी पनि सोही अनुसारको रहेको दावी उनीहरूको छ। त्यसैले दुनियाँका अरू सबै घडीहरू उल्टो रहेका र आफूहरूको घडी मात्र सुल्टो रहेको दावी गाउँलेहरूले गर्ने गरेका छन्। यो आदिवासी समुदाय प्रकृति पूजक हो। प्रकृतिको चक्र जुन दिशामा चलिरहेको छ त्यस विपरीत काम गर्नु हुँदैन भन्ने उनीहरूको मान्यता छ। यो समुदायका 10,000 भन्दा धेरै परिवार रहेका छन्।

हजुर, कार्यक्रम रेडियोमा रोचक तपाईँ सुन्दै हुनुहुन्छ र आज मसँग रहेका सम्पूर्ण रोचक तथा रमाइला जानकारीहरू सकिसकेका छन्। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो सल्लाह सुझाव दिनुहोला। facebook.com/kipsfmkeepsfm हाम्रो फेसबुक पेज रहेको छ। र सम्पूर्ण श्रोता मित्रलाई हामी धन्यवाद दिन चाहन्छौँ, सुनेर साथ दिनुभयो र आगामी दिनमा पनि यस्तै रोचक जानकारीहरूको साथमा उपस्थित हुने बाचाको साथमा म निजलाई पनि आजको लागि बिदा दिनुहोस्। हस् नमस्कार, टेक केयर एन्ड बाई बाई। सुन्दै गर्नुहोला किप्स एफएम 98.3 मेगाहर्ट्ज, योर कम्प्यानियन।

Life-Changing Quotes。हजार मिल को यात्रा एक कदम बाट शुरू हुन्छ। जबसम्म पहिलो कदम चाल्नु हुन्न, तपाईं कहीं पुग्नु हुन्न। यो भनाई हो लाओत्सुको।

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Kips FM 98.3 MHz मा
1: फूल को डाले डाले मा तिम्रो रूप को लाले
2: नेपाली चलचित्र का सदाबहार गीतहरु
3: मेरो निन्द्रा भोकर तिर्खा रात रदिनको किन छोरे
2: Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on Kips FM 98.3.

0: वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: You can dance.
4: You can sing. All you gotta do is
5: just tune in.
4: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
6: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
7: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
8: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
9: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
10: 01-42-35-888 98-32-35-888।
11: What's the secret to success?
12: Simple. Say yes to radio advertising.
11: Your brand, our voice. One message, thousands of listeners.
12: Radio advertising. Affordable, effective, and culturally close.
11: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
13: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध। यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ। सोलर होस्ट वा हाइब्रिड सिस्टम, बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
14: कार्यक्रम कलियुग टाइम, कलियुग टाइम।
15: Hollywood Times, every day, 11 to 12 p.m.
16: Worky, worky, out of my timro, marko nazikai. Worky, worky, out of my timro, garko nazikai.
17: नेपाली पप गीतहरूको उतार चढाव, कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला। किप्स मोस्ट वान्टेड, किप्स मोस्ट वान्टेड।
18: हरेक शनिबार मध्याह्न 12 बजे, आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे।
19: Rewind. Rewind. Bollywood.

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन।
1: नेपाली सुपर हिट्स

0: फेरि छ्याप छ्याप बत्ती गएर हैरानै भयो।
1: अब धन नमान्नुहोस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
4: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
5: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
4: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
5: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
3: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
6: 01-42-35-888 98-12-35-888।
7: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
8: Join our community on Facebook for the latest updates and all the music you love.
7: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि, सुविधा, सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: KIPS 98.3 FM, your companion. Nepali Super Hits

0: Uh-uh, don't change the station. We'll be right back. You are listening to Kips FM, 98.3 MHz, your companion. Just tune in.
1: Hazur. न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678. 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.

0: साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरुमा फ्री इन्टरनेटको मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज अन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माई वर्ल्ड लिंक एन्ड अलवेज स्टे कनेक्टेड व्हेयरएवर यु आर।
2: व्हाट्स द सिक्रेट टु सक्सेस?
3: सिम्पल। Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
4: नमस्कार अनि हार्दिक स्वागत छ। तपाईँ सुन्दै हुनुहुन्छ किप्स 98.3 FM।
5: हजुर नमस्ते अनि स्वागत छ, यो किप्स FM
6: 98.3। नमस्कार किप्स 98.3 FM।
7: यो हो किप्स 98.3 FM, तपाईँसँगको सहयात्रा।
8: नेपाली सुपरहिट्स

0: are listening to Keeps FM 98.3 megahertz, your companion.
1: किप्स 98.3 FM को आजको सम्पूर्ण नियमित प्रसारण यहीँ सकिन्छ। भोलि बिहान पुनः रमाइला गीत संगीत र कार्यक्रमको साथमा उपस्थित हुनेछौँ। शुभरात्रि।